0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: ये कुमार जी हजुरका मुखारविन्दुबाट धेरै कुरा सुन्ने अवसर पाए, प्रभु त्यसपछिका कुरा के भए? संहारकर्ता श्री महादेवको हालत कस्तो भयो? सती देवीले कसका गर्भमा बास लिए? श्री महादेव र पार्वतीको विवाह कसरी भयो? आदि कुरा जान्न निकै उत्सुक छु प्रभु, आज्ञा हुन्छ।

0: संक्रमणमा चार जनाको मृत्यु
1: र फिफा विश्वकपमा फ्रान्सको विजयी शुरूआत इराक र नर्वे बीच खेल जारी केही बेरमा साबिक विजेता अर्जेन्टिना अल्जेरियासँग खेल्ने अस्ट्रिया र जोर्डन पनि भिड्दै
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य गरिएको प्रसंग.
3: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ. आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्. साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य मानिन्छ. सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ. परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता बापत $50 शुल्क लाग्नेछ. गत माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो. सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्थापन गरिएको छ. यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ. श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख छ. तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय छलफल नै भएको छैन. श्रम मन्त्रालयका एक अधिकारीले सिप परीक्षण गर्ने विषयमा औपचारिक छलफल तथा सहमति नभएको बताउनु भएको छ. साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो. व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको साउदीको भनाई छ. वैदेशिक रोजगार व्यवसाय संघले श्रमिकहरूको हित र वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी यथाशक्य छिटो साउदीसँग कूटनीतिक पहल गर्न श्रमिकहरूलाई आग्रह गरिएको समेत बताइएको छ. सामान लोड अनलोड गर्ने भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकका लागि सिप परीक्षण गर्नुपर्छ. निर्माण क्षेत्रमा के काम गर्ने श्रमिकका बारेमा भने खुलाइएको छैन. काठमाडौँ स्थित साउदी दूतावासको सूचना पार्टीमा समेत यसबारे सूचना टास गरिएको छ. सिप प्रमाणीकरण गर्न साउदीले निश्चित तालिम परीक्षण केन्द्र तोकेको समेत जनाइएको छ.
1: यसैबीच सरकारले इजाजत पत्रवाला संस्थाहरूलाई वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीलाई वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गरेर मात्रै पठाउन निर्देशन दिइएको छ. वैदेशिक रोजगारीमा दोस्रो तेस्रो देशको विमानस्थल प्रयोग गरेर पठाउने र त्यसरी जाँदा ठगीका घटना बढ़ेको पाइएपछि वैदेशिक रोजगार विभागले हिजो सूचना मार्फत इजाजत पत्रवाला संस्थालाई यस्तो निर्देशन दिएको हो. विभागका अनुसार वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था वैदेशिक रोजगारीका लागि श्रमिक पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ. कुनै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागको अनुमति लिई तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने विभागले जानकारी गराएको छ. वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत लिएका सम्पूर्ण संस्थाहरूलाई वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था बमोजिम श्रमिकहरूको उडान गर्न विभागले निर्देशन दिएको हो. वैदेशिक रोजगार ऐन र कानूनको प्रक्रिया पालना नगरेको खण्डमा कानून बमोजिमको हदैसम्मको कार्यवाही गर्ने चेतावनी पनि विभागले दिएको छ.
3: 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजू देउवा राणाले आफू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गर्नुभएको छ. देउवा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै त्यस्तो आग्रह गरेको खुलेको हो. स्रोतका अनुसार इमेल र कुरियर मार्फत देउवा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ. 3 दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताउनुभयो. विभागको महानिर्देशकलाई सम्बोधन गरेको पत्रमा नेपाल फर्कन चाहन्छौ, हाम्रा विरूद्ध पक्राउपूर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नआओस् भनिएको छ. त्यसमा दुवै जनाको हस्ताक्षर छ. ती अधिकारीले सम्पत्ति शुद्धिकरण अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको व्यवहार पत्रमा लेखिएको छ. हामी निर्दोषौं अनुसन्धानमा सघाउन चाहन्छौ भनिएको छ. पत्रको बोधार्थ देउवा दम्पतिले विशेष अदालतमा समेत पठाएको जानकारी प्राप्त भएको विभागको स्रोतले बताएको छ. सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका कांग्रेस पूर्व सभापति देउवा र पत्नी राणा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दुई पटकसम्म अस्वीकार गर्दै आएको छ।
1: यसैबीच 8 जनालाई भ्रष्टाचार मुद्दामा सफाई मिलेको छ। विशेष अदालतले स्वास्थ्य सामग्री खरीद प्रकरणमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रा समेत 8 जनालाई सफाई दिएको हो। न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उहाँहरूलाई सफाई दिएको हो। इजलासले खरीद प्रकरणमा प्रतिवादी कायम गरिएका 6 जनालाई भने दोषी ठहर गरेको छ। सप्लायर्स कम्पनीका प्रतिनिधि पनि दोषी ठहर भएका छन्। इजलासले मिश्राको भूमिका प्राविधिक तथा खरीद इकाईका कर्मचारीले पेश गरेको कागजात एवं टिप्पणीका आधारमा लागत अनुमान स्वीकृत तथा भुक्तानी आदेश सदरसम्म देखिएको भन्दै आरोपबाट सफाई दिएको हो। विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, सम्बद्ध प्राविधिकले तयार गरेका कागजातको आधारमा टिप्पणी पेश गर्ने तथा रकम भुक्तानी गर्ने प्रक्रियामा संलग्न रहेको अवस्थामा देखिएको हुँदा प्रतिवादी संगीता कौशल मिश्रा, विवेक कुमार लाल, भुवन प्रसाद काफले, दीपक अधिकारी, यादव प्रसाद सापोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलक राम ढकाल उपरको आरोप दावी प्रमाणबाट पुष्टि हुन नसकेको देखिँदा निज प्रतिवादीले आरोप दावीबाट सफाई पाउने ठहर छ। अदालतले प्रतिवादी श्रवण कुमार थापा, सुरेन्द्र कुमार चौरसिया, आशिष चौहान, पद्मा सिंह, संजय कुमार शाहलाई भने दोषी ठहर गरेको छ। यस्तै मेक्सिम ट्रेडर्स ई कन्फरेन्स प्राली र कम्पनीका संचालक सुन्दर भूषाललाई अदालतले दोषी ठहर गरेको छ। अदालतले दोषी ठहर भएकाहरूलाई जनै 4 महिना कैद र 5,47,817 रूपियाँ जरिवानाको फैसला पनि सुनाएको छ। विद्युतीय राहदानी ई पासपोर्ट सफाईमा भने अनियमितता, कर छली तथा भ्रष्टाचार जन्ने गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई हिजो विभागबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी, सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सस अर्थात मिलेमतोको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। सीआईएनसँग कुराकानी गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितान,
4: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ 4 दिन म्याथप भएको छ। हिजोको मितिदेखि 4 दिन म्याथप भएको छ एउटा, होइन? अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई चाहिँ थुन्चेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
1: विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले बयान र थुनछेक सम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई हिजो नै पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतम विरूद्ध पनि भ्रष्टाचारको मुद्दा थियो। अख्तियारले गौतम बाट 6,73,59,648 रूपियाँ असुल उपर गरी सजाय गर्न माग दावी सहित मुद्दा चलाएको थियो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मलको सही प्रयोग र मिश्रण बारे किसानहरूले थाहा पाउनुपर्ने कुरा।
5: दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा पारम्परिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्।
1: छात्रवृत्ति कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको पहिलो पृष्ठमा हेलो सरकार सुशासनको महत्वपूर्ण औजार शीर्षकमा खबर प्रकाशित छ। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहु च्यानल प्रणाली 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापन उल्लेखनीय रूपमा सुधार देखिएको हो। त्यस्तै राष्ट्रपा प्रथम महाधिवेशन देशव्यापी संगठन विस्तार शीर्षकमा अर्को खबर छ। आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा प्रतिस्पर्धा मार्फत 5 प्रदेश 64 जिल्ला 609 पालिका र 4363 वडामा नयाँ कार्य समिति चयन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व संध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्र रूपमा अघि बढ़ाएको हो। वडा पालिका जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरण तीव्र रूपमा अघि बढ़ाएको नेताहरूले बताएका छन्। त्यस्तै भित्रपृष्ठमा चियाको राम्रो विकल्प तेस्रो मुलुक र शीर्षकमा अर्को खबर प्रकाशित छ भने स्वदेशी विमानस्थल प्रयोग गर्न निर्देशन शीर्षकमा अर्को खबर छ। त्यस्तै पेट्रोलियम पाइपलाइन परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुँदै शीर्षकको खबर छ। सरकारले दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको प्रक्रिया अगाडि बढ़ाएको छ। सिलीगुड़ी झापा पेट्रोलियम पाइपलाइन र अत्याधुनिक टर्मिनल निर्माण गर्न वातावरण प्रभाव मूल्यांकनका लागि सुझाव मागेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कृषि वन तथा पर्यावरण मन्त्रालयको एआईए प्रतिवेदनका लागि प्रस्ताव माग गरिएको छ। नेपाल सरकार र भारत सरकार बीचको G2G सम्झौता अन्तर्गत इण्डियन आयल कर्पोरेशन आईओसीको आर्थिक र प्राविधिक सहयोगमा पाइपलाइन निर्माणमा परियोजना निर्माण हुन लागेको हो।
1: आर्थिक दैनिक कारोबार दैनिकमा सुदूरपश्चिममा विवाद बजेट ल्याएको 19 घण्टापछि मात्र आए अनुसूची शीर्षकमा मुकेश चौधरीले लेख्नु भएको खबर छ। सत्तारूढ़ दलकै सांसद र प्रदेश सरकार बीच बजेटमा बार्गेनिङ अर्थात मोलमोलाई हुँदा सोमबार मध्यरातमा 7.5 अर्बको बजेट ल्याएको सरकारले त्यसका अनुसूचीहरू 19 घण्टापछि सार्वजनिक गरेको छ। स्रोतका अनुसार सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक विकास कार्यक्रम बजेट सूचना प्रणालीमा इन्ट्री भए पनि कर्मचारी तथा पदाधिकारीहरूको तलब भत्ता कार्यालय खर्चहरू इन्ट्री गर्न नसक्दा प्रदेश सरकारले रिपोर्टको आधारमा बजेट भाषण लेखेर प्रस्तुत गरेको थियो। नागरिक दैनिकमा जडीबुटीले जीवन नै जोखिममा शीर्षकमा नगेन्द्र उपाध्याय र ललित विष्टले सुर्खेत अनि कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। करिब साता अघि जडी जीवनबुटी यार्सा गुम्बा खोज्न डोल्पाको पाटन पुगेका जाजरकोटका लोकबहादुर सिंहको मृत्यु भयो। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका 3 स्थित धोट टास्की क्षेत्रमा पर्ने तीनजंग खोला पाटन पुगेका बेला नलगाड नगरपालिकाका 43 वर्षीय सिंहलाई लेक लागेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सा गुम्बा खोज्ने क्रममा 2079 साल यता डोल्पामा 18 जनाको मृत्यु भएको छ। 52 जना बिरामी भएका छन्। भित्री पन्नामा छापिएको लुम्बिनीमा दुर्घटनाको ग्राफ पर्सिनी उकालोतर्फ शीर्षकमा खबर छ। रेखा भूषालले यो खबर लेख्नु भएको हो। छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ रूपियाँ निकासा भएको बारेमा पनि खबर छापिएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको छ। पुनर्योगबाट 5% नतिजा फेरबदल भएको बारेमा एसईई नतिजामा त्रुटिको प्रसंग रूबी रौनियारले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा कानून भन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की शीर्षकमा खबर छापिएको छ। गौरव पोखरेलले लेख्नु भएको खबर हो। चुनावी अभियानदेखि सरकार सञ्चालनसम्म आइपुग्दा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्री परिषदका सदस्यहरूले ठेकेदार वा आलोचकलाई लक्षित गर्दै कानूनी प्रक्रिया भन्दा बाहिरको दण्डात्मक भाषा प्रयोग गर्दै आएको उल्लेख गरिएको छ। मित्रीपन्नामा सुदूरपश्चिममा खेल पूर्वाधारमा लूट, 8 वर्षमा 2 अर्ब खर्च, खेतमा प्रतियोगिता शीर्षकमा वसन्त प्रताप सिंह बझाङबाट लेख्नु भएको खबर छ भने राष्ट्रपा प्रदेश अधिवेशनमा 4 सांसद पराजित भएको पनि खबर उल्लेख गरिएको छ। अर्को खबर, संसदमा पुगेन विधेयक, बजेट छलफलपछि बिजनेस अभाव हुन सक्ने शीर्षकमा राजेश मिश्रले लेख्नु भएको हो। नयाँ सरकार आएपछि बजेटका र अध्यादेश प्रतिस्थापन बाहेक एउटा मात्रै विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदमा नयाँ विधेयकहरू पठाउन सकेको छैन। 13 चैतमा नयाँ सरकार गठन भए यता बजेट र अध्यादेश प्रतिस्थापन बाहेक संसदमा एउटा मात्रै विधेयक दर्ता हुन सकेको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा चिनिया उद्योगी व्यवसायीलाई परराष्ट्र मन्त्रीको सम्बोधन, चीनसँग साझेदार बन्न चाहन्छौ नेपालमा लगानी गर्नुहोस् शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर छ। चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री श्री सिरखनालले चिनिया उद्यमीलाई नेपालमा पर्यटन, सूचना प्रविधिदेखि मेडिकल पूर्वाधार लगायत बहुआयामिक क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको हो। आइतबारदेखि चीन भ्रमणमा रहनुभएका उहाँले हिजो नेपाली राजदूतावासमा भेला भएका चिनिया व्यवसायी समुदाय, लगानीकर्ता तथा उद्यमीलाई सम्बोधन गर्दै लगानीका लागि आह्वान गर्नुभएको हो। चीनको गौरवमय उदयलाई केवल एक निष्क्रिय दर्शक बनेर नेपाल हेर्न चाहँदैन। हामी तपाईँको नवप्रवर्तन, अर्थतन्त्रमा एक सक्रिय मूल्य अभिवृद्धि गर्ने साझेदार बन्न चाहन्छौं, उहाँले भन्नुभयो। एकैपटक 5302 फार्मेसीको दर्ता खारेज भएको बारेमा शिवहरि घिमिरेले मित्रीपन्नामा लेख्नु भएको छ। औषधि व्यवस्था विभागले एकैपटक 5000 भन्दा बढ़ी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियम अनुसार नवीकरण हुन नआएका 5302 औषधि पसलको हिजो एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाण पत्र स्वत रद्द भएको जानकारी गराउनु भएको हो। मनाङ, मुस्ताङ र रसुवा बाहेक 74 जिल्लाका नियम अनुसार नवीकरण गर्न नआएका फार्मेसी खारेज भए। सबैभन्दा धेरै काठमाण्डुमा 1138 र सबैभन्दा कम हुम्ला र रूकुम पश्चिममा 3-3 फार्मेसीको दर्ता खारेज गरिएको छ। ढुङ्गाकिटी र एक्साभेटरको ठेक्कामा 61 लाख भ्रष्टाचार शीर्षकमा अर्को खबर छ। बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष सहित 8 जना विरूद्ध मुद्दा चलाइएको खबर छ। अछाममा वडा सदस्य मृत्यु प्रकरण, वडा अध्यक्ष सहित 2 जना पक्राउ शीर्षकमा ध्रुव विसीले लेख्नु भएको खबर छ। जबरजस्तीकरणी र आत्महत्या दुरूत्साहनको आरोपमा अछामको ढकारी गाउँपालिका 4 बलाताका वडा अध्यक्ष सहित 2 जना पक्राउ परेका हुन्। बलाताकी वडा सदस्य मनिषा साउद मृत भेटिएको घटनामा वडा अध्यक्ष पहलवान थापालाई मंगलबार र स्थानीय धर्मराज साउदलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो। सरकारका नाममा सर्वोच्चको 4 मुद्दे परमादेशको प्रसंगमा खबर शिल्पा कर्णले लेख्नु भएको छ। सड़क पेटीको अतिक्रमण नहटाउनेलाई कार्यवाही गर्नु भनिएको छ। तातो तावा जस्तो सड़क खाली खुट्टामै विद्यार्थी शीर्षकमा शंकर प्रसाद खनालले नरेनापुर बाँकेबाट लेख्नु भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। सुटबुटमा ठाँटिएर विद्यालय जाने विद्यार्थी त धेरैले देखेको होला, तर जेठ असारको टन्टलापुर घाममा पनि खाली खुट्टामै विद्यालय जाने विद्यार्थी भने बाँकेमा छन्। शुक्रबार मध्याह नेपालगंज सुइया हुलाकी राजमार्ग हुँदै नरेनापुर पुग्दा एक हुल विद्यार्थी घर फर्कदै थिए। 15 विद्यार्थी मध्ये 8 जनाको खुट्टामा चप्पल थिएन, 7 जनाले मात्रै चप्पल लगाएका थिए। कसैको खुट्टामा पनि जुत्ता थिएन, अधिकांश साधारण चप्पलमा थिए। चर्को घामले तावा जस्तो तातिएको कालोपत्रे सड़क हुँदै विद्यार्थी आत्तिँदै घर फर्कने गरेका छन् खबरमा उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच महत्वपूर्ण विषयहरूमा 60 दिने वार्ता प्रक्रिया शुरू गर्ने सम्झौताले मध्यपूर्व क्षेत्रमा सकारात्मक प्रतिक्रिया शुरूआत भएको छ। लामो समयदेखि स्थायित्वको खोजीमा रहेको क्षेत्रमा यस सम्झौताले शान्ति र सम्वादको नयाँ आशा जगाएको विश्लेषणहरू भइरहेका छन्। खाड़ी मुलुकहरूले विशेष राहतको महसुस गरेका छन् भने पछिल्ला महिनाहरूमा इराकले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य अड्डा तथा पूर्वाधारमाथि आक्रमण गरेपछि उत्पन्न अनिश्चितता र सुरक्षा चिन्ताका बीच यो सम्झौता महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिका र इरान बीच भएको भनिएको सम्झौताप्रति इजरायलमा असन्तुष्टि शुरू भएको छ। इजरायलको एक सार्वजनिक प्रसारक संस्थाले गरेको अध्ययनमा नागरिकहरूमा असन्तुष्टि देखिएको हो। सर्वेक्षणमा सहभागी 555 इजरायली मध्ये 18% उक्त सम्झौताको समर्थन गरेका छन् भने 55% विरोध जनाएका छन्। सर्वेक्षण अनुसार हालै अमेरिका र इजरायलले इरानको सैन्य पूर्वाधारलाई लक्षित गर्दै गरेको आक्रमणप्रति 70% उत्तरदाताले इरानी खतरा अझै कायम रहेको समेत बताएका छन् र दक्षिण लेबनानमा इजरायलको श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 मृत्यु भएको लेबनानको राष्ट्रिय संचार एजेन्सीले जनाएको छ। ड्रोन छुट्टा छुट्टै भएको ड्रोन आक्रमणमा 2 सवारी साधनलाई निशाना बनाइएको थियो।
1: साझा खबरमा अब खेल खबर। फ्रान्सले फिफा विश्वकप 2026 विजय शुरूआत गरेको छ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदै शानदार शुरूआत गरेको हो। जितपछि फ्रान्सले समूह आईमा 3 जोड़ेको छ। यो खेलबाट फ्रान्सले सेनेगलसँग 24 अघिको हारको बदला लिएको हो। सन् 2002 भएको विश्वकपमा फ्रान्स सेनेगलसँग पराजित भएको थियो। नर्वेले फिफा विश्वकप 2026 विजय शुरूआत गरेको छ। अमेरिकाको वोस्टन स्टेडियममा आज बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई 4-1 गोल अन्तरले पराजित गरेको हो। 7 अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जीमा रहेको साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। 10 अमेरिकाको सान फ्रान्सिस्को बी एरिया रंगशालामा समूह जीका अस्ट्रिया र जोर्डन बीचको खेल हुनेछ।
3: राम्रो खेतीबाली उत्पादनका लागि बिउ र मलको तालमेल कसरी मिलाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब राम्रो उत्पादनका लागि प्रभाव पार्ने पक्षहरू। नेपाल कृषि प्रधान मूलक भए पनि किसानलाई राम्रो उत्पादनका लागि सही सूचना र जानकारी समयमा पुग्न सकेको हुँदैन। सरकारवाला निकायले जानकारी दिनु र किसानले आफै पनि जानकारी लिनु अप्नाउनु पर्ने सचेतना र मल बिउको सही प्रयोगका बारेमा वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशुहासँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने, कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
5: सन्तुलित
4: हुनु हुँदैन।
5: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
4: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू
5: मित्रजीवहरू
4: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जसरी सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
5: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा, कति
4: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
5: त्यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
4: हो नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने इन्डियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
5: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि कुरा।
4: ढुसी धेरै किसिमका हुन्छन्, ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूले मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्पा हुन्छन्, यिनीहरू गरे राख्यो भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
5: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
4: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमको धानका जातहरू निकालेका छन् होइन, त्यही जात मात्र लगाउनु पर्छ। र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो।
3: वरिष्ठ कृषि वैज्ञानिक उज्जवल कुमार सिंह कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: राजधानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, स्वास्थ्य सामग्री खरीद प्रकरणमा तत्कालीन महानिर्देशक मिश्र सहित 8 जनालाई सफाई, नेपाल फर्किने सजिलो वातावरण बनाइदिन देउबा दम्पतिको सरकारसँग आग्रह,
3: साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई 15,000 को भार, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 600 भन्दा बढ़ी गाड़ी 9 दिनपछि छाडियो,
6: रासायनिक र प्राङ्गारिक मल मिसाउँदा किसानलाई फाइदा, छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गरी 28 करोड़ निकासा, सुशासनमा कठोर बन्दै तीनै तहका सरकार,
3: अमेरिका इरान बीचको सम्झौता प्रति इजरायलमा असन्तुष्टि, मध्य पूर्वमा सकारात्मक प्रतिक्रिया, दक्षिणी लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमणमा 4 जनाको मृत्यु,
6: र फिफा
3: विश्वकपमा फ्रान्सको विजय शुरूआत नर्वे इराक विरूद्ध 4-1 विजयी केही बेरमा साबिक विजेता अर्जेन्टिना र अल्जेरियासँग खेल्ने अस्ट्रिया र जोर्डन पनि भेट्दै
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा फिफा विश्वकप चलिरहेको छ तर विश्वकपको सिधै भिडियोमै हेर्न सकिने म्याच हेर्न सकिने भनेर सामाजिक सञ्जालमा विभिन्न खाले लिंकहरू आइराखेका छन्। ती सबै लिंकहरूमा लोभिएर क्लिक गर्ने हो भने आफ्नो विभिन्न निजी जानकारी बैंक अकाउण्ट पनि ह्याक गरेर पैसा लिएका खबरहरू र प्रहरीले पनि त्यसबारेमा सचेत रहनको लागि अनुरोध गरिएका प्रसंगहरू सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठा प्रहरीको कार्यालय जस्तो देखिन्छ। प्रहरीको वर्दी लगाएका एकजना व्यक्ति कुर्सीमा बसेर टेबलमा हात राखेर केही लेख्न खोजिराखेका छन्। नजिकै पुगेका छन् एकजना व्यक्ति, जर्सी लगाएका छन् र रुन थालिराखेको जस्तो देखाइएको छ। हातमा मोबाइल पनि छन् र छ र केही भन्दैछन् ती व्यक्ति।
8: पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरूङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
9: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच,
8: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
9: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, युनि चिलाउने,
8: आङ खस्ने समस्या भएमा
9: डिम्बाशयमा भएको सिस्टको क्यान्सर गुण भएको नभएको जाँच,
8: पाठे घरको मुखको क्यान्सरको जाँच,
9: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
8: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
9: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
8: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
9: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-42।
10: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-239 र 98-43-40-3723।
11: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
12: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
11: उता हेर त भान्जा,
12: हेरिरहेको छु त मामा।
11: के देखौ त भान्जा?
12: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
11: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
13: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
14: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-52-0917 97-510-97-778।
15: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानो ठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-10-66 नवीन काफले सूचना अधिकारी 98-49-050-39 रश्मिला दंगाल अधिकारी 98-49-56-90-34 सन्तोष नगरकोटी 98511-20-798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, टीभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टीभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि

0: सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल मोबाइल नम्बर 9848562088 विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजुरी गाउँपालिका एक गजुरी बजार धादिङ टीबीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस् मेला अवधिमा गजुरी पुग्नुहोस् विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप गजुरी गाउँपालिका एक गजुरी बजार धादिङ सम्पर्क मोबाइल नम्बर 9848562088
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

खबरको सुरुमा मुख्य खबर।

ইউনাইটেড টেকনিক্যাল কলেজ নাম রাষ্ট্রীয় সম্মেলন সম্পন্ন ছাত্রবৃত্তি অনুদান সম্বন্ধী কার্যবিধি স্বীকৃত। धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर 11 गोलाभञ्जाङ स्थित बिरुवा सामुदायिक वन क्षेत्रबाट दुई नाल अवैध भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्राधिकरणले धादिङका अनुसार उक्त क्षेत्रमा केही व्यक्तिले अवैध हात हतियार लुकाई छिपाई राख्ने तथा बेला बेलामा जंगली जनावरको अवैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली पहिचान गरिएको थियो। प्रहरीले सोमबार साँझ निगरानी तथा खान तलासी गर्ने क्रममा निलकण्ठ नगरपालिका 11 गोलाभञ्जाङ निवासी 33 वर्षीय श्याम बहादुर साक्यले बारूद भरेर फायरका लागि तयारी अवस्थामा लुकै राखेको एक थान अवैध भरुवा बन्दुक बरामद गरेको थियो। त्यस्तै गरी निलकण्ठ नगरपालिका वडा नम्बर 9 पाल्पा भञ्जाङ निवासी 32 वर्षीय सन्त बहादुर गुरूङले आफ्नो घरबाट ल्याई सामुदायिक वन नजिकैको झाडीमा लुकाई राखेको अर्को एक थान अवैध बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका दुई नाल अवैध भरुवा बन्दुक सहित दुवैजनालाई स्थानीयको रोहवरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विरूद्ध हात हतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ। जिल्ला अदालत धादिङबाट दुवै अभियुक्तलाई 9 दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ। प्रहरीले घटनास्थलबाट दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ। प्लास्टिक एनिमिया जस्तो गम्भीर रोगबाट पीड़ित निलकण्ठ नगरपालिका वडा नम्बर 9 कापलपानी गुरूङ गाउँ निवासी 24 वर्षीय शरण गुरूङको उपचारको लागि जापानमा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। निलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी घर भई अध्ययनको सिलसिलामा जापानमा बस्दै आउनुभएका भीमबहादुर गुरूङको पहलमा 38,500 रूपियाँ आर्थिक संकलन गरिएको हो। संकलित 38,500 रूपियाँ बिरामी शरण गुरूङको खातामा जम्मा गरिएको भीमबहादुर गुरूङले बताउनुभयो। सहयोग गर्नेहरूमा सानबाबु राणा मगर, विमल मोक्तान, विमला गुरूङ, पूजा लामा दोङ, दिपा थापा मगर, सुजता राई, युवराज अधिकारी, सुनिल तामाङ, रूपराज तामाङ, सोनी मैनाली, सुजन भूषाल रहनु भएको छ। यस्तै ज्ञानोपुन, रोशन बोहरा, सुजल योगी, अनित केसी, यमुना मैनालीले आर्थिक सहयोग गर्नुभएको हो। उपचारको लागि आर्थिक अभाव झेलिरहेका शरण गुरूङलाई सहयोग पुग्ने विश्वासका साथ स्वैच्छिक रूपमा

पूर्व सहयोग गरिएको सहयोगी दाताहरूले बताएका छन्। यस अघि उपचारका लागि जापानमै रहनुभएका सन्तोषी श्रेष्ठले पनि सहयोग गर्नुभएको थियो। उपचारका लागि 40-50 लाखसम्म लाग्ने र भारत गएर उपचार गराउनु पर्ने भएकाले देश तथा विदेशमा रहेका सहयोगी मन भएका व्यक्ति तथा संघ संस्थाहरूलाई सहयोगको लागि परिवारले अनुरोध गरेको छ।

0: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी हिजो 6.31 अंकले घटेर 2705.45 बिन्दुमा झरेको छ। हिजो म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेका छन्। हिजो 177 वटा कम्पनीको शेयर घटेकोमा 80 वटाका बढ़ेका छन्। यस्तै 15 वटा कम्पनीको शेयर भने घटबड भएका छन्। हिजो सयपत्री हाइड्रो पावरको शेयर झण्डी 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। हिजो नेप्सेसँगै कारोबार र कम्पनी गरेको छ। 84.41 करोड़को कारोबार भएकोमा हिजो 355 वटा कम्पनीका 1.07 करोड़ किता शेयर 4.04 करोड़ रुपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङका त विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: चितवनको भरतपुरमा रहेको युनाइटेड टेक्निकल कलेज युटेकले आयोजना गरेको इन्टरनेशनल कन्फरेन्स अन डिजिटल टेक्नोलोजी एन्ड इन्फ्रास्ट्रक्चर इन इन्जिनियरिङ एन्ड एलाइड साइन्स 2026 सम्पन्न भएको छ। इन्जिनियरिङ, डिजिटल प्रविधि, पूर्वाधार विकास तथा दिगो निर्माणका विषयमा केन्द्रित सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता भएको थियो। एक दिनीय सम्मेलन हिजो सम्पन्न भएको हो। पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुराज तिवारीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले डिजिटल प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा इन्जिनियर बाबुराम उपाध्यायले नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शैक्षिक संस्था, उद्योग तथा सरकारी निकाय बीचको सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। दिगो पूर्वाधार विकास, प्रविधि मैत्री नीति तथा दक्ष जनशक्ति उत्पादनमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ छ। सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, एआई, डिजिटल सुशासन, यातायात पूर्वाधार, भवन निर्माण, जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत भएका थिए। सम्मेलनमा देशभरका विभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबाट प्राप्त अनुसन्धान पत्रमाथि प्रस्तुति, छलफल तथा अन्तर्क्रिया गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अनुसन्धान संस्कृति, प्राविधिक नवप्रवर्धन तथा ज्ञान आदान प्रदानलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गरेका थिए। युनाइटेड टेक्निकल कलेजका प्राचार्य प्राध्यापक डाक्टर माधव प्रसाद कोइरालाले सम्मेलनले शैक्षिक संस्था, उद्योग तथा सरकारवाला निकायहरूबीच सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बागेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगको कार्यविधि पास गरेर विगत देखिएको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 ख थपिएसँगै आयोगले आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खोलेको थियो। यसअघि विधायन ऐन 2081 को दफा 35 कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य हुँदा कानूनी रिक्तता भएको थियो। यो समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह, डीएम, एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। यस कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थाहरूलाई सबै तहमा स्नातकोत्तर तह, डीएम, एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खुलेको हो।

पछिल्लो केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेका छन्। बाँके, बर्दिया, दाङ कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयवासीहरूले बताएका छन्। यस्तै मध्य प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा जिल्लामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौ क्षेत्रमा समय दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणले कठिनाई भोगिरहेका छन्। अत्याधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ़न थालेको छ। स्वास्थ्य कर्मीहरूका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या दिएर बिरामीहरूको उपचार लागि पुगिरहेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीहरू धेरै जोखिममा रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरको सुझाव छ। वर्षा नहुँदा धान रोपाईको तयारीमा समेत असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। मौसमविदहरूका अनुसार मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय भएसँगै तापक्रम केही घट्ने अपेक्षा छ। यद्यपि तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान छ।

फ्रान्सको एभियनले वैश्वमा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै यसको कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनका क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्रमा रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राखेको छ, तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक।

स्वास्थ्य पोर्टल सुरु गरेपछि 1200 जना भन्दा धेरै पुरस्कार छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। यसको साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता,
3: आजको कविता।
4: नमस्कार, म खगेन्द्र खोल्सा गरे। मेरो पूरा नाम खगेन्द्र प्रसाद निरोला। म सोलुखुम्बु सल्यान 2 मा जन्म भए। अहिले म काठमाडौँ महानगरपालिका वडा नम्बर 15 बसोबास गर्छु। कविताको शीर्षक छ स्वर्ग बाग मैनीको फुलेर फूल चक्षुमै जुटेर चक्षु चक्षुमा बग्यो तरङ्गमा कुनै उठेर छाल भालमा छ एक नासको निकै तरङ्ग नै बहावमा छ छैन खै त्यहाँ यही तरङ्ग रङ्ग ढङ्गमा बहाव भाल जीवकै बहाव अन्तरालमा थियो कतै यताउतै जुटो तरङ्गमा मन फुल्यो ढकक्क भो यहाँ त्यहाँ फुल्यो फुले नखै यहाँ बग्यो नदी कुनै त्यहाँ बग्यो बगे नखै अभिन्न बग्छ रे नदी हरेक फूल फूलमै तरङ्ग दङ्ग रङ्गको उमङ्ग एक ढङ्गमै छ फूल भृङ्ग भिन्न झै उमङ्गको अभिन्नता।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813871700।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्तो इन्टरनेट।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेशी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
4: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: Patagonia.
1: Extreme energy drink.
2: हाँ ये मेरे बाद अस्ति सम्मको यो फसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रै चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पहिला हिजो गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
3: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: Military Summon!
1: Adhikari Surplus!
0: Bajor Plains!
1: Adhikari Surplus!
0: Dhara Fitting!
1: Adhikari Surplus!
0: Kyle Marvel!
1: Adhikari Surplus!
2: दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140131429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33-83

0: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन?
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन?
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: ढुक होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: भौजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि गुड खाउँला घिउ बेचौँला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दहीबरी पनि दिएन बाबु मलाई त।
1: दहीबला शराबै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात् प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिउनु हुनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु। कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बीमा
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
5: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
4: यस स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
5: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
4: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
5: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
6: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: बेला पोलिक्लिनिक प्राली धादिङ डेसीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्यपुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुनिने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली निलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेशी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813883100।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 0142588888।
0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रङ्गीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिसा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिसा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जात पाएँ तै बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङबेसी, पुछार बजार।
2: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

रविदा हारिङ एक्सेस मेगा हाउस का साथ ही इंटरनेट अनलाइन को www.rividaharing.org मार्फत संसार भरकै साथ प्रसारण भइदिएको बिहान 9 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धादिङमा भरुवा बन्दुक सहित दुईजना पक्राउ, खप अनुसार

0: యునైటెడ్ టెక్నికల్ కాలేజ్ నాన్ రాష్ట్రీయ సమ్మేళన అనుకుంటున్నా ఛాత్రవృత్తి అనుదాన సంబంధి కార్యవిధి సెక్రెటరీ. धादिङको निरन्तर नगरपालिका वडा नम्बर एघार गोलाभञ्जाङ स्थित बिरुवा सामुदायिक वन क्षेत्रबाट दुई नाल अवैध भरूवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ. जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त क्षेत्रमा केही व्यक्तिले अवैध हात हतियार लुकाई छिपाएर राख्ने तथा बेला बेलामा जंगली जनावरको अवैध शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो. प्रहरीले सोमबार साँझ निगरानी तथा खान तलासी गर्ने क्रममा नीलकण्ठ नगरपालिका एघार गोलाभञ्जाङ निवासी 33 वर्षीय श्याम बहादुर साक्यले बारूद भादेर फायरका लागि तयारी अवस्थामा लुकाइराखेको एक थान अवैध भरूवा बन्दुक बरामद गरेको थियो. त्यस्तै गरी नीलकण्ठ नगरपालिका वडा नम्बर नौ पाल्पा भञ्जाङ निवासी 32 वर्षीय सन्त बहादुर गुरूङले आफ्नो घरबाट ल्याई सामुदायिक वन नजिकैको झाडीमा लुकाइराखेको अर्को एक थान अवैध बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ. बरामद गरिएका दुई नाल अवैध भरूवा बन्दुक सहित दुवैजनालाई स्थानीय कुरोहवरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ. पक्राउ परेका व्यक्तिहरू विरूद्ध हात हतियार तथा खर खजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ. जिल्ला अदालत धादिङबाट दुवै अभियुक्तलाई 9 दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ. प्रहरीले घटनास्थलबाट दुई नाल अवैध भरूवा बन्दुक बरामद गरेको जनाएको छ. प्लास्टिक एनिमिया जस्तो गम्भीर रोगबाट पीड़ित नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी गुरूङ गाउँ निवासी 24 वर्षीय शरण गुरूङको उपचारको लागि जापानमा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन्. नीलकण्ठ नगरपालिका वडा नम्बर 9 काफलपानी घर भई अध्ययनको सिलसिलामा जापानमा बस्दै आउनुभएका भीमबहादुर गुरूङको पहलमा 38,500 रूपियाँ आर्थिक संकलन गरिएको हो. संकलित 38,500 रूपियाँ बिरामी शरण गुरूङको खातामा जम्मा गरिएको भीमबहादुर गुरूङले बताउनुभयो. सहयोग गर्नेहरूमा सानुबाबु राणा मगर, विमल मोक्तान, विमला गुरूङ, पूजा लामा दोङ, दिपा थापा मगर, सुजता राई, युवराज अधिकारी, सुनिल तामाङ, रूपराज तामाङ, सोनी मैनाली, सुजन भूषाल रहनु भएको छ. यस्तै ज्ञानोपुन, रोशन बोहरा, सुजल योगी, अनित केसी, यमुना मैनालीले आर्थिक सहयोग गर्नुभएको हो. उपचारको लागि आर्थिक अभाव झेलिरहेका शरण गुरूङलाई सहयोग पुग्ने विश्वासका साथ स्वैच्छिक रूपमा रकम सहयोग गरिएको सहयोगी दाताहरूले बताएका छन्. यसअघि उपचारको लागि जापानमै रहनुभएका सन्तोषी श्रेष्ठले पनि सहयोग गर्नुभएको थियो. उपचारको लागि 40-50 लाखसम्म लाग्ने र भारत गएर उपचार गराउनु पर्ने भएकाले देश तथा विदेशमा रहेका सहयोगी मन भएका व्यक्ति तथा संघ संस्थाहरूलाई सहयोगको लागि परिवारले अनुरोध गरेको छ. शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ. शेयर बजार परिसूचक नेप्से हिजो 6.31 अंकले घटेर 2,705.45 बिन्दुमा झरेको छ. हिजो म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेका छन्. हिजो 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्. यस्तै 15 कम्पनीका शेयर भने घटबड भएका छन्. हिजो सयपत्री हाइड्रो पावरको शेयर झण्डी 5% घटेको छ. समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्. हिजो नेप्सेसँगै कारोबार र कम्पनी गरेको छ. 84.41 करोड़को कारोबार भएकोमा हिजो 355 कम्पनीका 1,07,00,000 किता शेयर 4.04 करोड़ रूपियाँमा किनबेच भएको छ.
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा.
3: अनि मैले बाबु अस्ति समय त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि. किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ. त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु.
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ.
5: रेडियो धादिङ 106 मेगाहर्ज.
0: चितवनको भरतपुरमा रहेको युनाइटेड टेक्निकल कलेज युटेकले आयोजना गरेको इन्टरनेशनल कन्फरेन्स अन डिजिटल टेक्नोलोजी एण्ड इन्फ्रास्ट्रक्चर इन इन्जिनियरिङ एण्ड एलाइड फाइनेंस 2026 सम्पन्न भएको छ। इंजीनियरिंग डिजिटल प्रविधि पूर्वाधार विकास तथा दिगो निर्माण का विषय में केन्द्रित सम्मेलन में राष्ट्रीय तथा अंतरराष्ट्रीय विज्ञ अनुसंधानकर्ता प्राध्यापक इंजीनियर तथा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता भएको थियो। एक दिन सम्मेलन हिजो सम्पन्न भएको हो। पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विष्णुराज तिवारीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले डिजिटल प्रविधि अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा इन्जिनियर बाबुराम उपाध्यायले नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शैक्षिक संस्था उद्योग तथा सरकारी निकाय बीचको सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। दिगो पूर्वाधार विकास प्रविधि मैत्री नीति तथा दक्ष जनशक्ति उत्पादनमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ छ। सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, एआई, डिजिटल सुशासन, यातायात पूर्वाधार, भवन निर्माण, जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत भएका थिए। सम्मेलनमा देशभरका विभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबाट प्राप्त अनुसन्धान पत्रमाथि प्रस्तुति, छलफल तथा अन्तर्क्रिया गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अनुसन्धान संस्कृति, प्राविधिक नवप्रवर्धन तथा ज्ञान आदान प्रदानलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गरेका थिए। युनाइटेड टेक्निकल कलेजका प्राचार्य प्राध्यापक डाक्टर माधव प्रसाद कोइरालाले सम्मेलनले शैक्षिक संस्था, उद्योग तथा सरकारवाला निकायहरूबीच सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगको कार्यविधि पास गरेर विगत देखिएको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 54 थपिएसँगै आयोगले आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी बाटो खोलेको थियो। यसअघि विधायन ऐन 2081 दफा 35 कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य हुँदा कानूनी रिक्तता भएको थियो। यो समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह, डीएम, एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। यस कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थाहरूलाई सबै तहमा स्नातकोत्तर तह, डीएम, एमसीएस समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खुलेको हो। पछिल्लो केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेका छन्। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयवासीहरूले बताएका छन्। यस्तै मध्य प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा जिल्लामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौ क्षेत्रमा समय दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणले कठिनाई भोगिरहेका छन्। अत्याधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ़न थालेको छ। स्वास्थ्य कर्मीहरूका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या दिएर बिरामीहरूको उपचार लागि पुगिरहेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीहरू धेरै जोखिममा रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरको सुझाव छ। वर्षा नहुँदा धान रोपाईको तयारीमा समेत असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। मौसमविदहरूका अनुसार मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय भएसँगै तापक्रम केही घट्ने अपेक्षा छ। यद्यपि तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान छ। फ्रान्सको एभियन ले भविष्यमा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेण्डा बनेको छ। विश्वका सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै यसको कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनका क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्रमा रहेको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राखेको छ, तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोर्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धारणमा भरुवा बन्दुक सहित दुईजना कक्षा उथाप अनुसन्धान हुँदै प्लास्टिक एनिमियाबाट पीड़ित सबल गुरुङको उपचारका लागि जापानमा

सुरु गरेपछि १२०० जना भन्दा धेरै उपचार छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। यसको साथै अहिलेलाई खबर यति नै। साँझ ४:४५ बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: California Extreme Energy Drink.
1: Secretary Saman.
2: Adhikari Saman.
1: Bajor Prince.
2: Adhikari Saman.
1: Tara Keating.
2: Adhikari Saman.
1: Karel Marvel.
2: Adhikari Saman.
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लाग्यो
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01053363 मोबाइल नम्बर 98146273383
9: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
9: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको भादिङ मिसिनमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
9: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602260
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसरी गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: किन्नै पर्ने हुन्छ। त्यसैले हामीले रैखाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैखाने बालीहरू त हाम्रो पहिचान हुन्। त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
0: यस्ता रैखाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरण पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
0: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: क्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: सेनेटरी सामान
3: अधिकारी सदस,
2: बोझो फ्रेन्ड्स
3: अधिकारी सदस,
2: धारा फिटिङ
3: अधिकारी सदस,
2: टाइल मार्बल
3: अधिकारी सदस।
4: ए दाई, के को नारा बाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
4: के हो ल त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्राइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
4: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागे।
5: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840394656।
7: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
7: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 9741031429।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
2: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
1: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
2: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
3: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
3: फोन नम्बर 0102-5363, मोबाइल नम्बर 9841-2633-83।
5: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छ नि छैन?
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
6: त्रिमूर्ति छ नि छैन?
5: या आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
7: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटिन्छ।
8: त्रिमूर्ति मोबाइल हाउस, धादिंग बेसी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841-063-130 र 9813-180-307।
9: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
9: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
9: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछो पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएस सँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848-56-20-88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848-56-20-88।

破江河，一刹几处别打探，难言不过江河，一笔别打探。一个灭破江河，一刹几处别打探，难言不过江河。

0: एस सुबला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्यपुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हाडजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
0: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा,
1: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाई,
0: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुनिने, लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गोडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टिम धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु अब।

0: डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815 92 37 34।
1: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
2: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898 9813183100।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: चिसो इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: एनिमलाइज लाइफ इंश्योरेंस खुले राज्य
1: सेनेटरी सामान
2: अधिकारी सप्लायर्स
1: बोजो प्रिंट्स
2: अधिकारी सप्लायर्स
1: धारा फिटिंग
2: अधिकारी सप्लायर्स
1: टाइल मार्बल
2: अधिकारी सप्लायर्स
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56

0: कि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस बाबा।
2: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 9741031429।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरै घरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ देखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105236, मोबाइल नम्बर 9841226383।
4: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
5: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छ नि छैन,
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छ नि छैन,
5: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिं।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिंग सी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
4: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।

0: आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513 39757, इन्जिनियर अजय कुमार यादव 98161910 66, नवीन काफले सूचना अधिकारी 98549050 39, रश्मिला बंगाल अधिकारी 98549056 94 34, सन्तोष नगरकोटी 98511 20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-9101, 01-4985-911।

0: घरै घरै घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँछन् भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 010-5363-68, मोबाइल नम्बर 9841-2673-83।
4: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छँदै छैन।
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु।
5: त्रिमूर्ति छँदै छैन।
4: आफूलाई समस्या परिरहेको छ, तू मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, बीसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिये नया मोबाइल साटी।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिंग बेसी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841-063-130 र 9813-108-307।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
9: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
8: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
9: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
11: हजुर, हामी कहाँ तपाईँ चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
8: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-71-79-70 र 9860-22-26-60।
12: बसायो गाह्रो नि पाउनलाई सारो, जस्तै गर्छ पुरा शीर्षकै नै ठाडो गाउँको।
13: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवन शैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउँ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउँ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848-56-20-88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्, मेला अवधिमा गजरी पुग्नुहोस्। विष्णुराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848-56-20-88।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: भन्ने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँछन् भने कहिले खेलिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 09553367, मोबाइल नम्बर 9841।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउनु भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जाप पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याडिङ मेसिनमा रहेको सलाम स्टिल अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल धादिङ बेसी पुछार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन?
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छ नि छैन?
4: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
6: त्रिमूर्ति मोबाइल हाउस धादिंग बेसी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Animal Lines Life Insurance. खुले राजियों शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईं वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
4: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
3: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
4: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
3: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
4: रैथाने बाली जोगाउ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन?
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छ नि छैन?
4: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
1: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिङ्गेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
1: एस सुबला पोलिक्लिनिक प्राली धारिंग विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच तल्लो पेट दुख्ने सेतो पानी बग्ने योनि चिलाउने
1: आल खस्ने समस्या भएमा
2: डिम्बाशयमा भएको सिस्टको क्यान्सर गुण भएको नभएको जाँच
1: पाठी घरको मुखको क्यान्सरको जाँच
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुछर बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: वा तलमाथि गर्दा दुखाई भएमा,
1: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा, जोर्नी सुनिने, लामो समय देखिको जोर्नी दुख्ने समस्या भएमा
0: र हात गुडा झमझमाउने, घुँडामा पानी जम्ने समस्या भएमा,
1: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली, निलकण्ठ टिम, धादिङ बेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबी सु इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 88 8 सुबी सु इंटरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Anima Reliance Life Insurance. Khule Rajiyo.
1: Sanitary Saman.
2: Adhikari Surplus.
1: Bojo Friends.
2: Adhikari Surplus.
1: Dhara Fitting.
2: Adhikari Surplus.
1: Karel Marble.
2: Adhikari Surplus.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागु
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरै घरै घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक नै भटभटाउँदै हुनुहुन्छ त।
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105-2367, मोबाइल नम्बर 9841-2600।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चाहिँ जात पाएँ तर बनाउने कुरा पनि भएन। खै र, भरपर्दो सुनसारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226-60।
5: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छ नि छैन,
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छ नि छैन,
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्ड का मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिङदेशी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841-063-130 र 9913-180-307।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चाहिँ जात पाएँ तर बनाउने कुरा पनि भएन। खै र, भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226-60।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल

0: सा धाबिङबेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धाबिङबेचीद्वारा जनहितमा जारी सन्देश।

0: me a
1: extreme energy drink.
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
3: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105263, मोबाइल नम्बर 9841226383।
4: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि सानी,
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि भन्नुहुन्छ।
5: त्रिमूर्ति छ नि
4: सानी, आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङबेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
8: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
9: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
8: है? तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
9: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङबेसी, पुछार बजार।
8: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
12: बासायो गाह्रो नि पाउनलाई सारो, दसैँ गर्छ पुरा तिर्सदै नै ठाडो गाउँको।
13: यसरी गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
14: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848-56-20-88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848-56-20-88।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो एक्सेस सँगैको हर्जका साथ इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएको एक कैदी बन्दी धादिङमा पक्राउ। 2 दिने विदा अनिवार्य लागू गर्न गल्छी गाउँपालिकाको निर्देशन। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनको दोस्रो सातादेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने। जलवायु कृषक पाठशाला सहजकर्ताहरूको लागि पुनर्ताजगी तालिम सम्पन्न। र मनसुन भित्रिन अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता। असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने। अब पूरा खबर। जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी बन्दीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। लागू औषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका धादिङको धनीवेशी नगरपालिका 2 का 38 वर्षीय विष्णु बहादुर राईलाई सोही ठाउँबाट पक्राउ गरिएको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ। पक्राउ परेका राईलाई बाँकी कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय काठमाडौँ बुझाइएको प्रहरीले जनाएको छ। लागू औषध मुद्दामा दोषी ठहर भएका राईलाई जिल्ला अदालत काठमाडौँले 2081 माघ 18 गते 5 वर्ष 6 महिना कैद सजाय तथा 5,500 रूपियाँ जरिवाना र 1,300 रूपियाँ पीड़ित राहत कोषमा रकम तिर्नुपर्ने फैसला गरेको थियो। सजाय भुक्तान गरिरहेका राई जेएनजी आन्दोलनका क्रममा फरार भएका थिए। धादिङ प्रहरीले जेएनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदी बन्दी मध्ये हालसम्म 151 जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको जिल्ला प्रहरी धादिङले जनाएको छ। धादिङको गल्छी गाउँपालिकाले नेपाल सरकारको निर्णय बमोजिम हप्तामा 2 दिन शनिबार र आइतबार विदा दिने निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको कार्यालयले 2083 असार 3 गते एक पत्र जारी गर्दै यो निर्णय उल्लंघन गर्ने विद्यालयहरूलाई कानूनी कार्यवाही गरिने चेतावनी समेत दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 458 को पत्रलाई समेत सन्दर्भ लिँदै गाउँपालिकाले यो निर्देशन जारी गरेको हो। नेपाल सरकारको निर्णय अनुसार गत 2082 चैत्र 23 गतेदेखि नै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संघ संस्थाहरूमा शनिबार र आइतबार 2 दिन विदा दिने निर्णय लागू भइसकेको छ। तर गल्छी गाउँपालिका क्षेत्रभित्रका केही विद्यालयहरूले सरकारको उक्त निर्णय कार्यान्वयन नगरेको गुनासो तथा जानकारी कार्यालयमा प्राप्त भएपछि गाउँपालिकाले कड़ा कदम चालेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, नेपाल सरकारको उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ। साथै निर्णय कार्यान्वयन नभएको उपायमा कानून बमोजिम कार्यवाही हुने जानकारी गराइन्छ। यो निर्देशन गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत निजी विद्यालयहरू र बाल विकास केन्द्रहरूका लागि अनिवार्य रूपमा लागू हुने कार्यालयले जनाएको छ। प्रयास नेपालको आयोजनामा जलवायु कृषक पाठशाला अन्तर्गत कृषि समूहका सहजकर्ताहरूको लागि आयोजित पुनर्ताजगी तालिम सम्पन्न भएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखा परिरहेका चुनौतीहरूबारे सहजकर्ताको ज्ञान, सीप तथा क्षमता वृद्धि गर्दै कृषक पाठशालालाई अझ प्रभावकारी, व्यवहारिक तथा परिणाममुखी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा सहभागी सहजकर्ताहरूलाई जलवायु परिवर्तनको प्रभाव, जलवायु मैत्री कृषि अभ्यास, जोखिम न्यूनीकरण, दिगो कृषि प्रणाली तथा कृषक पाठशाला सञ्चालन सम्बन्धी विविध विषयमा आगरा नेपालका कार्यक्रम अधिकृत माधव जङ महत, रूपेश तामाङ, पारिका कृषि शाखा प्रमुख जीवन तामाङ लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो। सहभागीहरूले स्थानीय स्तरमा कृषकहरूसँग कार्य गर्दा अप्नाउनु पर्ने व्यावहारिक उपायहरूबारे अनुभव आदान प्रदान गरिएको प्रयास नेपालका पशु सेवा प्राविधिक रूपेश तामाङले जानकारी दिनुभयो। कार्यक्रमको सत्र खनियावास गाउँपालिकाको उपाध्यक्ष सिक्किमान तामाङ, वडा नम्बर 3 का वडा अध्यक्ष
प्रवीण कुमार तामाङको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। समापनकै अवसरमा अतिथिहरूले जलवायु परिवर्तनले कृषि उत्पादन, खाद्य सुरक्षा तथा किसानको जीविकोपार्जनमा पारिरहेको प्रभावबारे चर्चा गर्दै बदलिँदो जलवायु परिवर्तन परिस्थितिसँग अनुकूलन हुने आधुनिक दिगो तथा जलवायु उत्थानशील कृषि प्रणाली अवलम्बन गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले कृषक पाठशाला मार्फत कृषकहरूको व्यावहारिक ज्ञान सिप विकास गरी स्थानीय स्तरमै उत्पादन वृद्धि, जोखिम न्यूनीकरण तथा दिगो कृषि विकासलाई प्रवर्धन गर्न सकिने बताउनुभयो। साथै जलवायु मैत्री कृषि प्रणालीलाई सुदृढ बनाउन स्थानीय सरकार, कृषक समूह तथा गैर सरकारी संस्थाहरूबीच सहकार्य र समन्वय र साझेदारीलाई अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो।

0: पुलुङ मार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। नेपालकै बहुप्रतीक्षित सुरुङ मार्ग आयोजना सञ्चालनमा आएसँगै ओबीसी नागढुङ्गा सड़क खण्डमा हुने सवारी आवत जावत सहज हुने अपेक्षा गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको बताउनु भएको छ। सुरुङ मार्गभित्रका सबैजसो काम सकिसकेको छ। सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणको काम भइराखेको छ। उहाँले भन्नुभयो, सुरुङ मार्ग बाहिरको पहिरो रोकथामको काम मात्रै बाँकी छ। नागढुङ्गा नौ विशेष सुरुङ मार्ग अन्तर्गत 2688 मिटर कुल लम्बाई रहेको छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना 26 अप्रेल 2023 भित्रैसम्म सम्पन्न हुनुपर्ने थियो। ठेकेदार कम्पनीको हिला सुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति दिन नसकेको हो। आयोजनाको अनुसार अहिले सुरुङ मार्ग सञ्चालन व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ। आयोजनाका निर्देशक नेपालले नागढुङ्गा नौ विशेष सुरुङ मार्ग उपयोग गरे बापत तिर्नुपर्ने दस्तुर संकलन गर्ने ब्याङ्कको छनौट र कार्ड छाप्ने लगायतको प्रक्रिया पनि अघि बढ़िसकेको दावी गर्नुभयो। आयोजनाले नागढुङ्गा नौ विशेष सुरुङ मार्गमा गुड्ने सवारी साधनबाट तीन तरिकाबाट वस्तु तिर्न मिल्ने व्यवस्था मिलाएको छ। म्यानुअल रूपमा सवारी चालकबाट नगदी लिने व्यवस्था, क्यूआर कोड स्क्यानिङ गरेर र सवारी साधनमा टाँच्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरा मार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ। बोलपत्र मार्फत युसिन एआरटी कम्पनीले 1 अर्ब 10 करोड़ रूपियाँ लागतमा 5 वर्षको लागि सुरुङ मार्गको सञ्चालन व्यवस्थापन र मर्मत सम्भार लगायतको जिम्मेवारी पाएको छ। आयोजनाका निर्देशक नेपालले सुरुङ मार्ग उपयोग गर्ने सवारी साधनबाट उठेको वस्तु रकम व्यवस्थापकले संकलन गरेर सड़क बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्ने हुन्छ। सो बोलपत्रमा 10 वटा कम्पनीको आवेदन परेको थियो। कम्पनीले 365 दिनमा 24 घण्टा सञ्चालन गर्नेछन्। सुरुङ मार्ग व्यवस्थापन र सञ्चालनमा 150 जना जनशक्ति खटिनेछन्। सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको पीक आवरमा एकैपटक 40 कर्मचारी खटिनेछन्। अहिले सुरुङ मार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन्। असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङ मार्गबाट सवारी साधन गुडाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: हाई नै बाबु।

कोष को एक पैसा खर्च नभएको दावी गर्नुभयो। पछिल्लो तीन महीना में आठवटा समस्याग्रस्त सहकारी का 1452 जना साना बचतकर्ता को 59,04,600 रूपया फिर्ता गरिएको उहाँले बताउनुभयो। त्यो रकम सम्बन्धित सहकारी का संचालक तथा पदाधिकारी को संपत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो तीन महीना में 3,54,49,000 रूपया ऋण असूली भएको र आउँदा दिनमा सहकारी को प्रभावकारी अनुगमन गरिने उहाँले बताउनुभयो। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको चार दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसम विभागले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्र विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसून जहाँको त्यही स्थिर छ। जुन 13 तारीक मनसून भित्रने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ। तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्र सहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरै जसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मध्य प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो। यस्तै लगातार पछिल्ला तीनवटा हिउँदमा 80% भन्दा कम पानी परेको छ, जुन चरम सुक्खाको अवस्था हो। त्रिवेकी सह प्राध्यापक डाक्टर मदन सिग्देलका अनुसार यस पटक सुपर एल निनोको सम्भावना रहेकाले अबको एक महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जुन 17 मनाइने विश्व खडेरी विरूद्धको संघर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरूभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने उद्देश्यका साथ यस वर्ष चरम क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौं भन्ने नाराका साथ यो दिवस मनाइएको हो। वैदेशिक रोजगार व्यवसायको विरोधपछि साउदी अरेबियाले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सीप परीक्षण कार्यक्रम अहिलेलाई स्थगित भएको जनाएको छ। साउदीले आज काठमाडौँको वसुन्धाराबाट सामान्य श्रमिकका लागि स्किल्स भेरिफिकेशन प्रोग्राम एसभीपी शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेको बेला संयौंको संख्यामा पुगेका मेन पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्दै नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदी राजदूत समेत कार्यक्रममा सहभागी हुनु भएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्यूट नेपालले सूचना निकालेर आजदेखि लागू हुने भनिएको यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणका लागि श्रमिकले $100 तिर्नुपर्नेछ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। जेलजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएको कैदी बन्दी धारीमा पक्राउ। दुई दिने विदा अनिवार्य लागू गर्न बैछी गाउँपालिकाको निर्देश। नागुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनको दोस्रो सातादेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने। जलवायु कृषक पाठशाला सहजकर्ताहरूको लागि पुनर्ताजगी तालिम सम्पन्न। र मनसून भित्रिन अझै ढिलाइ, एल निनो थप सक्रिय भन्दै जाँदा मनसून नै खडेरीको चिन्ता। असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: California. Extreme energy drink.
1: Sanitary Saman.
2: Adhikari Sauglas.
1: Burger Friends.
2: Adhikari Sauglas.
1: Dhara Fitting.
2: Adhikari Sauglas.
1: Tile Marble.
2: Adhikari Sauglas.
3: ए दाई, के को नारा बाजी हो दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
3: के हो लौन त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्षे ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्षे ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
10: सम्पर्क मोबाइल 9741001349
11: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
12: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
11: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
12: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
13: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ बेसी धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
13: फोन नम्बर 0105263068 मोबाइल नम्बर 9841426383
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइनै बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जाप पाए त्यही बनाउने कुरा पनि भएन। खै र भर पर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङबेसी पुच्छार बजार।
0: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
1: वे सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छ नि छैन?
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
4: त्रिमूर्ति छ नि छैन?
1: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ श्रीमूर्ति मोबाइल हाउस पो भनेको त। लैङ रे, ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई श्रीमूर्ति मोबाइल हाउसतिर।
5: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: र इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गर्यो। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भेट्दै
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिगार्ने गरेर बनाएका भ्यू टावर, स्वागत द्वार अनि पक्की संरचना निर्माणमा स्थानीय सरकारहरूले गरेको प्रतिस्पर्धाले नेपालको पर्यटकीय क्षेत्रलाई कुरूप बनाएको छ। नेपालको पर्यटकीय क्षेत्रहरूको संरक्षण प्राकृतिक रूपमा गर्नुपर्नेमा यस्ता भौतिक पूर्वाधारहरू बनाएर बजेटको बाँडफाँड र हिनाबिना मनोमानी गर्ने कार्य भएको छ। यस्ता कार्य तत्काल रोक्न सबै निकाय सक्रिय हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाब दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा जवाब दिँदै सम्बन्धित मन्त्रीहरूले वैदेशिक रोजगार ऐन संशोधन, जैविक मल सम्बन्धी कार्यविधि, बन्द उद्योग पुनः सञ्चालन, हुलाक सेवाको आधुनिकीकरण लगायत विषयमा सरकारका योजना सार्वजनिक गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले लामो समयदेखि विवाद र व्यथितको विषय बनेको वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरकारले नयाँ कानूनी व्यवस्था ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार वैदेशिक रोजगार ऐन संशोधनको मसौदा आगामी 7 दिनभित्र कानून मन्त्रालयमा पठाइने तयारी छ। मन्त्री यादवले हालको ऐनलाई लगान बिनाको घोड़ा जस्तै भएको टिप्पणी गर्दै दर्शकोदेखि देखिएको समस्या समाधानका लागि नयाँ कानून अपरिहार्य रहेको बताउनुभयो।
3: हामी सबैको गोल एउटै हो, त्यसैले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लॉयमेन्ट प्रमोशनका रूपमा घोषणा गरेर शुरूमा नीतिगत सुधारतिर उन्मुख छौं, किनकि अहिलेको हाम्रो रोजगारी नीति भनेको 2071 सालमा बनेको हो, जुन आउटडेटेड छ र समय सापेक्ष पनि छैन, र यो रोजगार नीति कार्यान्वयन गर्न न त ऐन छ न त कानून छ, त्यसैले हाम्रो आवश्यकता अनुसार यसलाई परिमार्जन गर्न जरूरी महसुस गरेका छौं।
2: त्यसै गरी कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन, प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले कृषि सम्बन्धी विधेयक पनि कानून मन्त्रालय पठाइसकेको बताउनुभयो। उहाँले रासायनिक मलको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
4: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ। मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि प्राप्त भएको मान्य सदस्यजीहरूलाई जानकारी गराउन चाहन्छु।
2: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वर्षौंदेखि बन्द र रूग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको योजना रहेको बताउनुभयो। उहाँका अनुसार हाल 7 वटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको काम भइरहेको छ। अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनको आधारमा उपयुक्त मोडालिटी तय गरी उद्योग सञ्चालन गरिने तयारी रहेको उहाँले संसदहरूलाई जानकारी गराउनुभयो।
5: नेपाल आयल निगमबाट सिलीगुड़ी, चार अली र अमलेखगंज लोथर अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढ़िरहेको छ। सर्लाहीमा पेट्रोलियम भण्डारण स्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको र अन्य प्रविधि कार्यहरू नेपाल आयल निगमबाट अघि बढ़िरहेको जानकारी गराउँदछु। औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर स्थित दैजी औद्योगिक क्षेत्रसम्म पहुँच सड़क स्तरोन्नति गरी औद्योगिक क्षेत्रको निर्माण गरी उद्योगीहरूलाई प्लट उपलब्ध गराउने कार्य अघि बढ़िरहेको छ।
2: यता संचार तथा सूचना प्रविधि राज्य मन्त्री डाक्टर विक्रम तिमिल्चनाले हुलाक सेवालाई आधुनिक छरितो र प्रविधि मैत्री बनाउने अभियान अघि बढ़ाइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार 62 जिल्लाका हुलाक कार्यालय मार्फत घर दैलोमै सेवा दिन शुरू गरिएको छ भने आगामी आर्थिक वर्षमा थप 50 स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार विस्तार गर्न 2,50,00,000 रूपियाँ विनियोजन गरिएको छ।
6: कुन संघ संस्थाको खारेजीको विषय उठाउनु भएको हो म प्रश्न हुन सकिन। यदि न्यूनतम पारिश्रमिकसँग सम्बन्धित संस्था खारेजीको कुरा गर्नु भएको हो भने त्यो संस्थाले गरेको कार्यको बारेमा पनि यहाँ जानकारी हुनुहुन्छ होला। न्यूनतम पारिश्रमिकसम्म सम्बन्धित काम गर्नको लागि कुनै नियमित चिर स्थायी संस्था नचाहिने र आवश्यकता अनुसार त्यस्ता त्यो विधिबाट व्यवस्था गरेर त्यो काम गर्न सकिने अवस्था रहेकोले कोही कसैलाई जागिर खुवाउनको लागि मात्रै जनताको पैसा खर्च गर्न हुँदैन भन्ने मान्यताबाट गाइडेड भएर सरकारले त्यो संस्था खारेज गरेको हो।
2: हाल रहदनी सवारी चालक अनुमति पत्र लालपूर्जा स्वास्थ्य सामग्री बैंकका एटीएम कार्ड लगायत महत्वपूर्ण कागजात ढुवानीमा हुलाक सेवाको प्रयोग भइरहेको सरकारको दावी छ। तर संसदमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक भइरहेका बेला चापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षलाई समस्या समाधानका लागि प्रभावकारी पहल नभएको भन्दै असार 4 गतेदेखि चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेको संघले आज झापामा पत्रकार सम्मेलन गरेर इलामका 50 धेरै अर्थोडक्स चिया उद्योग भने असार 1 गतेदेखि बन्द भइसकेको जनाएको छ। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
7: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 शुरू गरेको हो। मे 1 शुरू गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि चाहिँ अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो, त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटूजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
2: इजरायलले दक्षिणी लेबनानमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा इजरायलका सैन्य गतिविधिप्रति असन्तुष्ट व्यक्त गरेकै बीच नयाँ आक्रमण भएको हो। इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया नदिए पनि यसअघि उसले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कोङ्गो भेट्दैछन्। समूह के को यो खेल पौने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामान्य हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 र डीआर कोङ्गो 45 स्थानमा छ। पोर्चुगलको टोली क्रिस्टियानो रोनाल्डोका कारण चर्चामा छ। आज राति पौने 2 बजे अमेरिकाको डालास रंगशालामा समूह एलका इंग्ल्याण्ड र क्रोएसिया खेल्दैछन्। यस्तै भोलि बिहान पौने 5 बजे क्यानाडामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पौने 8 बजे मेक्सिको समूह केका उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
0: सन्तोषी रावल कर्णाली र सुदूरमा विद्युत र इन्टरनेटको भार कम।
8: विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्। सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन।
0: इन्टरनेटमा समस्या झन् थपिँदै सामग्रीसँगै रेबिज रोग र त्यसबाट बस्न खोपको अत्यावश्यकता लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
11: पिस्तारा कुरिरहेका छन् जसले पीडी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ।
12: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
11: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
13: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो। मेरो विधेयक होइन।
10: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
10: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले आगामी असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू हुने बताउनु भएको छ। आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले सुकुम्बासीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको हो। विगत 30 वर्षमा 12 लाख निवेदन परे पनि 9,000 जनाले मात्र लाल पूर्जा पाएको उल्लेख गर्दै मन्त्री रावलले अघिल्ला आयोगहरू राजनैतिक भर्ती केन्द्र भन्दा राजनैतिक पूर्वाग्रहका साथ जमीन वितरण गरिएको पाएको बताउनुभयो। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरी व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। यस्तै सहकारी क्षेत्र बारेमा बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्न राज्य कोषबाट 1 रूपियाँ पनि खर्च नभएको स्पष्ट पार्नुभयो। नेपाल भारत सीमा क्षेत्रमा सीमा स्तम्भको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्म सम्हारका लागि सञ्चालन गरिएको 3 महिने स्थलगत सर्वेक्षण सम्पन्न भएको छ। सर्वेक्षणका क्रममा बाँके दाङ कपिलवस्तु र नवलपरासी क्षेत्रमा रहेका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन गरिएको हो। द्विपक्षीय सहकार्यमा खटिएको प्राविधिक टोलीले हराएका तथा क्षतिग्रस्त सीमा स्तम्भको विवरण संकलन गर्दै अभिलेख अध्यावधि गरेको छ। नापी विभागका प्रमुख नापी अधिकृत खिम राणा का अनुसार सर्वेक्षण अवधिमा 42 वटा नयाँ स्तम्भ निर्माण गरिएका छन् भने 109 वटा स्तम्भको मर्म सम्हार सम्पन्न भएको छ। बाँके जिल्लामा मात्र 35 वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ। साथै नेपालतर्फ 49 र भारततर्फ 46 गरी 95 वटा सीमा स्तम्भको मर्म सम्हार भएको उहाँले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन हुने बताउनु भएको छ। उहाँले यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
15: नाम गोप्य राख्दै म एक संघीय शिक्षण सिकाइ अनुदान अन्तर्गतको माध्यमिक तहको शिक्षक हुँ। एउटै योग्यता भएका र एउटै तहमा समान काम गर्ने शिक्षकहरूबीच यसरी पारिश्रमिक र सेवा सुविधामा विभेद गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक र समान कामको समान ज्यालाको सिद्धान्त सरासर खोसिएको महसुस भएको छ र यो बढेको 10% न्यूनतम तलब अनुदान शिक्षकहरूले साउन महिनादेखि पाउँछन् कि पाउँदैनन्।
9: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ शिक्षा तथा खेलकुद मन्त्रालय योजना तथा बजेट शाखा अधिकारी शंकर अधिकारी।
2: जानकारी।
16: प्रश्नका लागि धन्यवाद। उहाँले सोधेको चाहिँ माध्यमिक तहको शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब 83-84 का लागि बढ्यो कि बढेन भन्ने सन्दर्भमा रहेछ होइन। यो हाम्रो माध्यमिक तह आधारभूत तहको शिक्षण सिकाइ अनुदान भनेको शून्य दरबन्दी भएका विद्यालयहरूलाई कार्यक्रमका रूपमा हामीले दरबन्दी भन्दा पनि कार्यक्रम सिर्जना गरिएको विषय हो, त्यसकारणले यसलाई दरबन्दीमा काउन्ट गरिएको छैन। अब योग्यता बराबर छ, सबै कुरा बराबर छ र पनि बढेन भन्ने सन्दर्भमा चाहिँ के हो भने यो बजेट बनाउँदैखेरि चाहिँ बढिसकेको होइन, बजेट वक्तव्य आउँदाखेरि बढ्ने घोषणा भएको हो। अरू पदहरू जसलाई बढेको छ उहाँहरूको पनि बजेटमा बजेट पुस्तिकामा आएको बजेटमा समावेश भएको छैन। अस्ति संसदमा अर्थमन्त्रीज्यूले पनि जवाफ दिनुभएको छ यो पटकलाई सकिएन भनेर। अब अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको पदाधिकारीहरू मन्त्रीहरू बीच छलफल भइरहेछ, यो विषयमा बढ्यो भने उहाँहरूलाई जानकारी दिएर साउनदेखि नै बढिहाल्छ, सार्वजनिक रूपमै आउँछ। अब त्यो चाहिँ छलफलकै विषय भएर बढ्छ भन्ने ग्यारेन्टी भन्न सकिएन, बढ्दैन भनेर ठोकुवा पनि गर्न सकिएन, छलफलको क्रम जारी छ, अब यसमा वृद्धि भयो भने उहाँहरूलाई जानकारी हुन्छ।
17: नमस्कार, म गङ्गी अधिकारी दैलेखको ढुङ्गेश्वर गाउँपालिका वार्ड नम्बर 3 यो छानामा रेक्चामा कल्चर डुङ्गामा अनि जरी राम्रीमा चाहिँ टावरले कामै गर्दैन, के भएको होला? बर्खा लागिसकेको झन् टावरले कामै गर्दैन, पढ्न विद्यार्थीलाई केही समस्या छ। एक त यहाँ विद्युत पुगेको छैन, त्यहीमा पनि नेट पनि चल्दैन, अनलाइन क्लासमा पढ्ने विद्यार्थीहरूलाई समस्या भइरहेको छ, हामी कहिलेसम्म यो अन्धकारमा बस्नुपर्ने हो?
2: तपाईँको प्रश्नको जवाफ दिँदै हुनु कर्णाली प्रादेशिक निर्देशनालयका प्राविधिक प्रमुख जीवन न्युपाने।
18: यस्तो छ, हाम्रो अब कर्णाली प्रदेशको समग्र समस्या नै हो कि हामी विद्युत छैन, हामी हाम्रो साइटहरू धेरै सोलरमा डिपेन्ड छन्, सोलरमा भएका साइटहरू घाम लाग्दा त राम्रै चल्छन्, घाम नभएपछि त्यसको विकल्पै हुँदैन। पहिला बिजुली भएर चाहिँ साइट सञ्चालन भएको हुन्थ्यो भने चाहिँ अलिकति सहज हुन्थ्यो, चाहिँ बिजुली गएको बेला सोलरले दिन्थ्यो, अब सोलर मात्रै हुन्छ, सोलरले भनेको घाम लागे चल्ने हो, घाम नलाग्यो भने चाहिँ चल्दैन, एउटा समस्या चाहिँ यो रह्यो। अर्को चाहिँ नि अब अरू प्राविधिक समस्या छ भने चाहिँ त्यो मैले बुझ्नुपर्ने हुन्छ हाम्रो टेक्निकल टिमसँग, अनि उनीहरूसँग कोर्डिनेसनमा अरू गर्न सकिने कुराहरू चाहिँ हामी गर्छौँ।
2: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ, हामी सरोकारवाला निकायबाट जवाफ लिनेछौ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रेबिज रोग र त्यसबाट बच्न खोपको आवश्यकता,
19: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 जति, त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
0: रेबिज रोक्न समयमै खोप लगाएर उपचार गर्नुको विकल्प नरहेको विशेषज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा पाइयो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 को इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। समुदायमा रहेको कुकुरलाई रेबिज खोप लगाएमा त्यस्ता कुकुरले टोकेमा जोखिम कम हुने भएकाले कुकुरलाई खोप लगाउन अनिवार्य रहेको विशेषज्ञहरूले बताएका छन्। कुकुरले टोकेको मानिसलाई पनि तुरन्त रेबिजको खोप लगाउनु पर्दछ। रेबिजबाट बस्ने बारेमा साथी लील प्रकाश चन्दले डाक्टर अनुप बास्तोलासँग कुराकानी गर्नुभएको छ।
19: हाम्रो समुदायमा कुकुरले टोक्यो, त्यस्तो किसिमको कुनै जनावरको टोकाइ भयो भने एउटा इन्फर्मेसन चाहिँ आम नागरिकलाई के छ भन्दाखेरि चाहिँ रेबिजको सुई लगाउन जानुपर्छ भन्ने इन्फर्मेसन भएको छ। पढे लेखेका मानिसहरूले पनि अब घरमै बसिरहेको कुरो अथवा चाँडै आइरहेको छ भनेर उनीहरूले टोक्दाखेरि चाहिँ हेल्थ क्राइम गरेको, जसको कारणले गर्दाखेरि चाहिँ रेबिज रोगको संक्रमण भएर आएको देखिएको छ। विभिन्न ठाउँहरूमा चाहिँ खोप लगाइन्छ, ती खोपहरू चाहिँ कोल्ड चेनहरू मेन्टेन नगरेको कारणले खोप त लगाए तर कोल्ड चेन राम्रोसँग
21: कस्तो
19: हुन्छ भन्दाखेरि हामीले यो खोपलाई जुन रेबिज विरुद्धको प्रयोग गरिने खोप छ आम नागरिकहरूलाई ह्युमेनमा प्रयोग गरिने खोपलाई त्यसलाई चाहिँ फ्रिजमा कोल्ड चेन मेन्टेन गरेर टेम्परेचर मेन्टेन गरेर हामीले राख्नुपर्ने हुन्छ। केहीदेखि भन्दाखेरि एउटा बिरामी हुनुहुन्थ्यो, उहाँ चाहिँ भूकम्पपछि चाहिँ तपाईँको बिजुली चाहिँ राम्रोसँग इन्टरप्टेड भएको बेलामा खोप लगाउँदाखेरि त्यो रेबिज डेभलप गरेर आएको किस्सा पनि देखेको थियो। यसका धेरै फ्याक्टरहरू छन् जसको कारणले खोपको फेलहरू पनि हुने सम्भावना हुन्छ। विभिन्न

0: उहाँहरूको पहुँचमा पुर्याउँदा पुर्याउँदै पनि त्यो नेग्लिजेन्सको कारणले गर्दाखेरि चाहिँ देखिन्छ। अर्को एउटा समुदाय छ, तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो र हाम्रो यो साउथ एसिया रिजनमा हेर्नुभयो भने सबैभन्दा रेबिजको कारणले मृत्यु हुने पपुलेसन भनेको यो जनसङ्ख्या भनेको चाहिँ 15 वर्ष मुनिका रेबिजको कारणले। अब त्यसमा धेरै कारणहरू छन्, मुख्य गरेर चाहिँ बच्चाहरू सानो हुने कारणले गर्दाखेरि चाहिँ कुकुरको टोकाई चाहिँ जोखिमयुक्त क्षेत्रहरू भनेको मुख अथवा घाँटीभन्दा माथिको भागमा चाहिँ टोकाइ हुन्छ, जसको कारणले चाँडो होइन चाँडो चाहिँ भाइरस स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ। त हातमा टोकाइ हुन्छ, जसको कारणले जहाँ धेरै नसाहरू हुन्छ स्नायु प्रणालीमा जान सक्ने एउटा हुन्छ भने बच्चाहरूमा अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको छाला पातलो हुन्छ, छाला वयस्क मान्छेको भन्दा पातलो हुने कारणले गर्दाखेरि जुन टोकाइ हुन्छ त्यो गहिरो टोकाइ हुन्छ। त्यस कारणले चाहिँ भाइरसको जुन ऱ्याल छ कुकुरको ऱ्याल जसमा भाइरस हुन्छ त्यो चाहिँ डाइरेक्टली नर्भ यो स्नायु प्रणालीबाट माथि सर्दै गएर तपाईँको चाहिँ ब्रेनमा असर गर्ने भाइरस भएको कारणले गर्दा डाइरेक्टली चाहिँ नसाबाट जान सक्ने एउटा अवस्था बन्छ भने त्यो बच्चाहरू डराउँछ। अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउनु भएको र उनीहरूले त्यो कुरा खुलेर बाउ आमालाई भन्दैनन् र त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिज संक्रमण देखिएको छ।
1: साथीसँग छरछिमेका साथीभाइसँग पठाइदियो, पछि आएपछि खानेकुरा के दियो, फेरि ल जाऊ घुम भनेर मलाई लाग्छ त्यसरी बाध्य पारिराखेको स्थिति छ अभिभावकले नै। अब बच्चालाई त्यसो भए अभिभावकलाई आएर भनेन, किनभने यो कुरा मैले भने मैले गाली पो पाउँछु, झन् सुई लगाइदिन्छ भन्ने डर हुन्छ भने संकेतहरू के हुन सक्छ त? यदि अब उसले भनेन भने हामी कसरी
0: थाहा पाउँछ? यसमा के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि यो विकल्प बिहीन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँले यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले पनि उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ, यसको ट्रिटमेन्ट नै हो। अब हामीले खोप लगाएर चाहिँ तपाईँको प्रिभेन्सन भने जस्तो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ, यो चाहिँ उपचार हो। हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि, त्यो खोप लगाउने ठाउँसम्म हामीले पुर्याउन सकेनौँ र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
1: लक्षण देखिसकेको
0: यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन हो। रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिक हरूलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकिन्छ।
1: अनि यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी, जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
0: एकदम ट्रिकी क्वेसन छ। यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन्

आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले जैविक मलको उत्पादन प्रयोग र व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्री प्रतिभा रावले आगामी असारको तेस्रो साताभित्र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री संस्कृत पोखरेलले विश्वविद्यालय शिक्षालाई समावेशी र प्रविधि मैत्री र व्यावहारिक बनाउने र पाठ्यक्रम परिवर्तन गर्ने बताउनु भएको छ। इजरायलले दक्षिण लेबनानमा पुनः हवाई आक्रमण गरेको छ र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कंगो भिड्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक पाली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सुबड़ अवसर सुबड़ अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार

0: तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुसार बजार, ट्राफिक बेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813883100।
2: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 9-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो दार्जिलिङ 100.1 मेगाहर्जको साथै इन्टरनेट अनलाइन www.radiodarjiling.org मार्फत संसारभर केही साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएको एक कैदी बन्दी धादिङमा पक्राउ। दुई दिने विदा अनिवार्य लागू गर्न गल्छी गाउँपालिकाको निर्देशन। नागरिकता सिस्ने खोला सुरुङ मार्ग आगामी साउनको दोस्रो सातादेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने। जलवायु कृषक पाठशाला सहजकर्ताहरूको लागि पुनर्ताजगी तालिम सम्पन्न। मनसून भित्रिन अझै ढिलाइ। एल निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता। असार तेस्रो हप्तादेखि सुकुमवासीलाई लाल पूर्जा वितरण गरिने। जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी बन्दीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। लागू औषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका धादिङको धुनीबेसी नगरपालिका 2 38 वर्षीय विष्णु बहादुर राईलाई सोही ठाउँबाट पक्राउ गरिएको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ। पक्राउ परेका राईलाई बाँकी कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय काठमाडौँ बुझाइएको प्रहरीले जनाएको छ। लागू औषध मुद्दामा दोषी ठहर भएका राईलाई जिल्ला अदालत काठमाडौँले 2081 माघ 18 गते 5 वर्ष 6 महिना कैद सजाय तथा 5,500 रूपियाँ जरिवाना र 1,300 रूपियाँ पीड़ित राहत कोषमा रकम तिर्नुपर्ने फैसला गरेको थियो। सजाय भुक्तान गरिरहेका राई जेएनजी आन्दोलनका क्रममा फरार भएका थिए। धादिङ प्रहरीले जेएनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदी बन्दी मध्ये हालसम्म 151 जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको जिल्ला प्राधिकरणले धादिङले जनाएको छ। धादिङको गल्छी गाउँपालिकाले नेपाल सरकारको निर्णय बमोजिम हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको कार्यालयले 2083 असार 3 गते एक पत्र जारी गर्दै यो निर्णय उल्लंघन गर्ने विद्यालयहरूलाई कानूनी कार्यवाही गरिने चेतावनी समेत दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 458 को पत्रलाई समेत सन्दर्भ लिँदै गाउँपालिकाले यो निर्देशन जारी गरेको हो। नेपाल सरकारको निर्णय अनुसार गत 2082 चैत्र 23 गतेदेखि नै सरकारी कार्यालय सार्वजनिक निकाय तथा शैक्षिक संघ संस्थाहरूमा शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय लागू भइसकेको छ। तर गल्छी गाउँपालिका क्षेत्रभित्रका केही विद्यालयहरूले सरकारको उक्त निर्णय कार्यान्वयन नगरेको गुनासो तथा जानकारी कार्यालयमा प्राप्त भएपछि गाउँपालिकाले कड़ा कदम चालेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, नेपाल सरकारको उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ। साथै निर्णय कार्यान्वयन नभएको पाइएमा कानून बमोजिम कार्यवाही हुने जानकारी गराइन्छ। यो निर्देशन गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत निजी विद्यालयहरू र बाल विकास केन्द्रहरूका लागि अनिवार्य रूपमा लागू हुने कार्यालयले जनाएको छ। प्यास नेपालको आयोजनामा जलवायु कृषक पाठशाला अन्तर्गत कृषि समूहका सहजकर्ताहरूको लागि आयोजित पुनर्ताजगी तालिम सम्पन्न भएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखा परिरहेका चुनौतीहरूबारे सहजकर्ताको ज्ञान सीप तथा क्षमता वृद्धि गर्दै कृषक पाठशालालाई अझ प्रभावकारी व्यवहारिक तथा परिणाममुखी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिममा सहभागी सहजकर्ताहरूलाई जलवायु परिवर्तनको प्रभाव, जलवायु मैत्री कृषि अभ्यास, जोखिम न्यूनीकरण, दिगो कृषि प्रणाली तथा कृषक पाठशाला सञ्चालन सम्बन्धी विविध विषयमा आध्रा नेपालका कार्यक्रम अधिकृत माधव जन महत, रूपेश तामाङ, पालिका कृषि शाखा प्रमुख जीवन तामाङ लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो। सहभागीहरूले स्थानीय स्तरमा कृषकहरूसँग कार्य गर्दा अप्नाउनु पर्ने व्यावहारिक उपायहरूबारे अनुभव आदान प्रदान गरिएको प्रयास नेपालका पशु सेवा प्राविधिक रूपेश तामाङले जानकारी दिनुभयो। कार्यक्रमको सत्र खनियावास गाउँपालिकाको उपाध्यक्ष सिक्किमान तामाङ, वडा नम्बर 3 का वडा अध्यक्ष प्रवीण कुमार तामाङको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। समापनकै अवसरमा अतिथिहरूले जलवायु परिवर्तनले कृषि उत्पादन, खाद्य सुरक्षा तथा किसानको जीविकोपार्जनमा पारिरहेको प्रभाववारे चर्चा गर्दै बदलिँदो जलवायु परिवर्तन परिस्थितिसँग अनुकूलन हुने आधुनिक दिगो तथा जलवायु उत्थानशील कृषि प्रणाली अवलम्बन गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले कृषि कृषक पाठशाला मार्फत कृषकहरूको व्यावहारिक ज्ञान सीप विकास गरी स्थानीय स्तरमै उत्पादन वृद्धि जोखिम न्यूनीकरण तथा दिगो कृषि विकासलाई प्रवर्धन गर्न सकिने बताउनुभयो। साथै जलवायु मैत्री कृषि प्रणालीलाई सुदृढ बनाउन स्थानीय सरकार कृषक समूह तथा गैर सरकारी संस्थाहरूबीच सहकार्य र समन्वय र साझेदारीलाई अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। बहुप्रतीक्षित नागढुङ्गा नौबिसे सुरुङ मार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। नेपालकै बहुप्रतीक्षित सुरुङ मार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे नागढुङ्गा सड़क खण्डमा हुने सवारी आवत जावत सहज हुने अपेक्षा गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको बताउनु भएको छ। सुरुङ मार्गभित्रका सबै जसो काम सकिसकेको छ। सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणको काम भइराखेको छ। उहाँले भन्नुभयो, सुरुङ मार्ग बाहिरको पहिरो रोकथामको काम मात्रै बाँकी छ। नागढुङ्गा नौबिसे सुरुङ मार्ग अन्तर्गत 2688 मिटर कुल लम्बाई रहेको छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना 26 अप्रेल 2023 क्षेत्रसँग सम्पन्न हुनुपर्ने थियो। ठेकेदार कम्पनीको हिला सुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति दिन नसकेको हो। आयोजनाको अनुसार अहिले सुरुङ मार्ग सञ्चालन व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ। आयोजनाका निर्देशक नेपालले नागढुङ्गा नौबिसे सुरुङ मार्ग उपयोग गरे बापत तिर्नुपर्ने दस्तुर संकलन गर्ने ब्याङ्कको छनौट र कार्ड छाप्ने लगायतको प्रक्रिया पनि अघि बढ़िसकेको दावी गर्नुभयो। आयोजनाले नागढुङ्गा नौबिसे सुरुङ मार्गमा गोड्ने सवारी साधनबाट तीन तरिकाबाट वस्तु तिर्न मिल्ने व्यवस्था मिलाएको छ। म्यानुअल रूपमा सवारी चालकबाट नगदी लिने व्यवस्था, क्यूआर कोड स्क्यानिङ गरेर र सवारी साधनमा टाँच्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरा मार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ। बोलपत्र मार्फत युसिन एआरटी कम्पनीले 1.10 करोड़ रूपियाँ लागतमा 5 वर्षको लागि सुरुङ मार्गको सञ्चालन व्यवस्थापन र मर्मत सम्भार लगायतको जिम्मेवारी पाएको छ। आयोजनाका निर्देशक नेपालले सुरुङ मार्ग उपयोग गर्ने सवारी साधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले संकलन गरेर सड़क बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्ने हुन्छ। सो बोलपत्रमा 10 वटा कम्पनीको आवेदन परेको थियो। कम्पनीले 365 दिनमा 24 घण्टा सञ्चालन गर्नेछन्। सुरुङ मार्ग व्यवस्थापन र सञ्चालनमा 150 जना जनशक्ति खटिनेछन्। सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको पीक आवरमा एकै पटक 40 कर्मचारी खटिनेछन्। अहिले सुरुङ मार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन्। असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङ मार्गबाट सवारी साधन गुडाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अनि मैले बाजे अस्ति सम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: निशान्तसी अब बाँकी खबर। सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नहरूको जवाब दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाडौँका सुकुम्बासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुम्बासीहरूले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुम्बासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँको अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000 मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनात्मक परिवर्तन गरेको बताउनुभयो। यस्तै सहकारी क्षेत्रको समस्याको बारेमा जवाब दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो तीन महिनामा आठवटा समस्याग्रस्त सहकारीका 1452 जना साना बचतकर्ताको 59,04,600 रूपियाँ फिर्ता गरिएको उहाँले बताउनुभयो। त्यो रकम सम्बन्धित सहकारीका संचालक तथा पदाधिकारीहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो तीन महिनामा 3,54,49,000 रूपियाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने उहाँले बताउनुभयो। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको चार दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसमविदहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसून जहाँको त्यही स्थिर छ। जुन 13 तारीक मनसून भित्रिने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ। तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्र सहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरै जसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेस प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो। यस्तै लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा कम पानी परेको छ, जुन चरम सुक्खाको अवस्था हो। त्रिवेकी सह प्राध्यापक डाक्टर मदन सिगदेलका अनुसार यसपटक सुपर एल निनोको सम्भावना रहेकाले अबको एक महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जुन 17 मनाइने विश्व खडेरी विरूद्धको संघर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरूभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने उद्देश्यका साथ यस वर्ष चरम क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौं भन्ने नाराको साथ यो दिवस मनाइएको हो। वैदेशिक रोजगार व्यवसायको विरोधपछि साउदी अरेबियाले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम अहिलेलाई स्थगित भएको जनाएको छ। साउदीले आज काठमाडौँको वसुन्धाराबाट सामान्य श्रमिकका लागि स्किल्स भेरिफिकेशन प्रोग्राम एसभीपी शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेकी बेला संयौंको संख्यामा पुगेका मेन पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्दै नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदी राजदूत समेत कार्यक्रममा सहभागी हुनु भएन। विरोधपछि इण्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्यूट नेपालले सूचना निकालेर आजदेखि लागू हुने भनिएको यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जनाएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रूपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणका लागि श्रमिकले $100 तिर्नुपर्नेछ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। जेलजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएको कैदी बन्दी धारिङमा पक्राउ। दुई दिने विदा अनिवार्य लागू गर्न कल्छी गाउँपालिकाको निर्देश। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनको दोस्रो सातादेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने। जलवायु कृषक पाठशाला सहजकर्ताहरूको लागि पुनर्ताजगी तालिम सम्पन्न। र मनसून भित्रिन अझै ढिलाइ, एल निनो थप सक्रिय भन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता। असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने। यसको साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: सेनेटरी सामान,
5: अधिकारी सप्लायर्स,
4: बोजो फ्रेन्ड्स,
5: अधिकारी सप्लायर्स,
4: भाडा फिटिङ,
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल,
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
6: के हो लौन त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तिमी, पुछार बजार, धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-4038, मोबाइल नम्बर 98-40-39-46-56।
9: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97-41-031-429।
12: घरि घरि घरमा नै रहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै हुन कहिले खेलिँदैन भने जस्तो सामान पनि पाइँदैन।
13: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
12: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
13: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
14: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
14: फोन नम्बर 01053367, मोबाइल नम्बर 98142।
16: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
17: सुन जस्तो चिज जात पाए तै बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
16: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
17: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
18: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
19: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
16: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602260।
17: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
20: त्रिमूर्ति छ नि छैन,
17: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
20: त्रिमूर्ति छ नि छैन,
17: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
20: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ श्रीमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
16: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइफोन ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
21: त्रिमूर्ति मोबाइल हाउस, धादिङ गस्ती मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।